0: डेडिकेट दे सो कोई अच्छा लगे उसे प्यार मत करना, उसके लिए ये नींद खराब मत करना, और सो खुशी से मिलने के लिए ये तीसरा दिन कहेगा इंतजार मत करना। सर जो स्टूडेंट या मास्टरा द सन न कई हो मावे चिजबा जरूर तास्ता वैम और इट्स ओके थैंक यू वेरी मच हमारा टूटा पुटा हुआ लगे पारा बखाना वाड़म खा سلام مامو وعلیکم السلام سلام پزیگور السلام علیکم لکھے گا ٹھول ہوتا ویم ٹھیک ہے نا ما فرسٹ ٹائم 2024 کے ساتھ پروگرام اور دلے وہ اور ٹو ٹائم باندھی اس وہ رے دس ڈھیر زیادہ مہربانی اللہ مو خوشحال و آباد لرا تھینک یو ویری مچ بن میسج دی السلام علیکم ورحمۃ اللہ وبرکاتہ وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ سر جی محمود شاہ آپ واکینڈ کیا حال ہیں سننے سنتے کھانوں دیکھتی آنکھوں کو میرا سلام اللہ پاک آپ کی عمر میں جان میں مال میں برکت ہے آمین سیم ٹو یو جی تھینک یو ویری مچ دسوک جی منکل نام نہیں لکھا نا نام نہیں لکھا میں سوچوں اس والی شروع شروع خود تاریان شو میں اور وی می ایزا نا می علیزا بائی نیم دی مت دعا کی یاد یادی مت دعا ڈی ضرورت زویم چا دعا با قبول شی اللہ پاک دے روغ جوڑ لرا اللہ دے دجوند ہر ارمان پورا کا او بیا وی جی بھائی اللہ دے آباد لرا آمین مناہل شکریہ تھینک یو او بل میسج درا سرا وی السلام علیکم وعلیکم السلام مامو ز احمد علی ام د کمپاؤنڈ نا مرا ڈیرا مہربانی بل میسج را سر وی السلام علیکم وعلیکم السلام بھائی سنگھ ای شو سمخلے مدن ساسو سالن لسٹن یم می منہا د جل سین منہا تھینک یو سو ویری مچ جی اللہ خوشحال آباد درا بل میسج حرس بھائی یو صرف یو ددری میسج السلام علیکم وعلیکم السلام رام ابو شکار یا حسین سر پروگرام نائس دے منہ جی شکریہ بل میسج دے سمی یو سب زئی منگا خاموش لسنر جو تھینک یو ویری مچ جی مننا سلام لکھا جہانگیر خاموش لسنر جو اب یہ بھی سدا سلامت رکھیں کسی کی دعا کی طرح ایک تو اور ایک مسکرانا تیرا اسپیشل آپ کے لیے تھینک یو سو مچ مننا شکریہ بل نمبر دے بل نمبر بل میسج دے سو پروگرام سر تاسو پرومس اوکے تاسو پر شو راز نن پرومس نشم کولے گا دیکھو جنانو کدا من تو ردن کو سم سلا سے کشالے بھی پسی پر 332 50 30 809 بند رہتا شو نہ پسم کال کولے شی ٹھیک تا چکم میسج نن پاس جو غیر پارا بخنا انشاءاللہ سبا کے خیر لس بجے بس تاسو پر خدمت کے راز حاضر ہے ماس خوتن لس بجے ہدا ہم پورے پل قربا جان گیر علی سب زیلا لڑی رو دعا گان سر اجازت ور کے اللہ پامان
1: ویل بی بیک right after the commercial break.
2: د زنانو صحت زموږ اولنۍ ترجیح تاسو معیاري او قابل اعتماد گائناکولوجیست سروسز حاصلول غواړي نو الخدمت فرزانه شهنواز هسپتال نبی کلی عالم آباد صوابه یاد ساته کوم ځای کې چې ماهر گائناکولوجیست لیډی ډاکټرز موجود وي کوم ځای کې چې د زنانو لپاره جدید طبي سہولیات هم ورکړي کیږي زموږ په هسپتال کې پسیټ کارت باندې نارمل ډیلیوري یعنی ان وی ڈی او د گائنی مختلف اپریشنز او نور طبي سہولیات هم ورکول شي او تاسو ټول اوریدونکو لپاره د خوشاله خبر دا هم دی چې سیزیرین یعنی سی سیکشن آپریشن صرف اور صرف 25,000 روپے باندھے چپا گئے کی ٹول ادویات آپریشن تھیٹر چارجز ہسپتال کی دا اسیدو اور نور ٹول طبی سہولیات بشامل بھی دا معشومان و محفوظ پیدائش اور نور طبی سہولیات و دا پارا سمدستی رابطہ اکڑے پتہ یاد ساتھ الخدمت فرزانہ شہنواز ہسپتال نبی کلے عالم آباد صوابی موبائل نمبر 0327-00-77-888 زمونگ نارا صحت مند امور محفوظ مستقبل
3: محفوظ مستقبل زندگی ایک خوبصورت سفر ہے جب انسان تندرست ہو تو ہر دن نیا لگتا ہے ہر سانس تازگی بھری محسوس ہوتی ہے لیکن جب بیماری جسم پر دستک دے تو مسکراہٹوں کے رنگ بھی مدھم ہو جاتے ہیں ایسے وقت میں ضرورت ہوتی ہے ایک ایسے مرکز شفا کی جہاں دوا کے ساتھ ساتھ دعا کا یقین بھی شامل ہو اور اب وہی یقین وہی امید आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा दिल से दुआ, कुदरती शिफा दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
4: जवानी द जवानको न बगैर निमगिड़ी हो कुचरता द दग जवानको पवख बानी गम उनकलेशी नो प रारवान वख की दग जवान के सासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयली स्किन औ द दानो द पारा यो डियर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए। डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कम चिप सलूर रज की सासु द स्किन एक्नीज पिंपल पो मुकम्मल तो गबाने खत्म हुई और ये वाजिदा ना द दग दानो चकम दागो न दी अगर हम पो मुकम्मल तो गबाने खत्म हुई पर देखे बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड ट्री ट्री ऑयल आओ क्लिंडा माइसिन कुमची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमची सिर्फ और सिर्फ पसलूर उस्पो के दनना दनना स्तासु दानी और द दानो दागुना पर मुकमल तो गबानी खत्म ही नो जर तर जरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन डेरे मसले अवारे कई। द मजीद मालूमातो द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk।
5: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیون شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي، او د چا چې د خپو د کونډو دننه لاړه ختمه شوي وي، کوپې دردونه او ټکار کوي، هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي، او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی، نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار پر ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBCPS FC6 رجسٹر HMC پشاور سہر د 8 بجو نواخلا مازیگر تر 4 بجو پوری تاسو تشریف روڑے شے ساتھ بلال پلازا السید CNG تا مہامخ کنڈا موڑ جہانگیرا روڈ سوابی مزید د معلومات دا پارا یا د نمبر اغستو دا پارا پدے نمبر رابطہ ہو کے 0314-15-13-232 یعنی کہ 0314-15-13-232
6: پختونخوا میڈیکل سینٹر شاہ منصور سوابی
2: کم ځای چې د ملک نوموړي ډاکټرز به موجود وي.